0: You're listening to Bradford Asian Radio.
1: 1413 AM and online. You're listening to Bradford Asian Radio, 1413 AM and online.
2: Listen on your PC or laptop. The best Asian music online.
3: And the winner is...
4: And the winner is...
5: And the winner is...
3: Your business being heard on the radio.
6: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
7: This Eid al-Azha, I stay close to what matters with Remitly, like sending a little something towards Ammi's famous biryani, where there's always room for seconds. Remitly, one easy app to send money home. Remitly UK Limited is authorized and regulated by the FCA.
8: Mubarak Eid, Mubarak.
9: खाइलाज ब्रेड और खाइलाज ब्राइडल की तरफ से तमाम सुनने वालों को दिल की गहराइयों से ईद मुबारक खाइलाज ब्रेड इन सिग्नेचर मॉल एंड खाइलाज ब्राइडल ऑन लीड्स रोड ब्रैडफोर्ड क्या आप काउंसिल या हाउसिंग एसोसिएशन के घर के किरायादार हैं और सेम नमी मोल्ड और हीटिंग के मसले से दो चार हैं और कहने के बावजूद भी मसला हल नहीं हो रहा तो कूपर हॉल सॉलिसिटर्स मदद कर सकते हैं जो ब्रैडफोर्ड के किरायादारों की तरफ से लैंडलॉर्ड्स को रिपेयरिंग करवाने पर मजबूर करते हैं और गैर महफूज गैर सेहतमंद घरों के मकीनों को नो विन नो फी की बुनियाद पर मुआवजा भी दिलवाते हैं हाउसिंग एसोसिएशन के किरायादारों के हकूक के जामिन कूपर हॉल सॉलिसिटर्स लिस्टर हिल साइंस पार्क कैंपस रोड BD71HR 01274488
10: वाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताजा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले बचिए इधर उधर की ख्वारी से शॉपिंग कीजिए सारी बुखारी से बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक वाइट एबी रोड ब्रैडफोर्ड BD88JL बुखारी पसंद आपकी और हमारी बुखारी दुल्हन वो जो पिया मन भाई
11: जेवर वो जो पाकिस्तान ज्वेलर से आए
10: नित नए डिजाइन के सेट चूड़ियां कंगन कांटे
11: बालियां अंगूठियां और हार
10: जो दुल्हन करे सिंगार
11: आज ही मामू काके की दुकान
10: खालिस सोने की पहचान
11: पाकिस्तान ज्वेलर से शरीफ लाइए
10: और दुल्हन के चर्चे घर घर पहुंचाइए
11: आपकी शान
10: हमारी आन
11: क्वालिटी की पहचान
10: पाकिस्तान ज्वेलर्स 1 डुफर्ट लेन ब्रैडफोर्ड BD95ER 01274491442
11: पाकिस्तान ज्वेलर्स अरे बेटी की शादी करीब आ रही है समझ नहीं आ रही कि जेवर कहाँ से लूँ
12: अरे भोली तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है
11: सोफी ज्वेलर्स
12: सोफी नहीं सोफी नित नए डिजाइन के जेवरात जिनकी क्या है बात इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम लेडी स्टाफ
11: सोफी ज्वेलर्स 121 ऑकलैंड BD94QU 01274056014 सोफी ज्वेलर्स
13: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274 201679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
10: अरे ये पूरे ब्रैडफोर्ड में क्या है शोर
14: आपको नहीं पता ऑफर्स इन मेनी गो स्टोर रोजाना ताजा सब्जियां फल फ्रूट सलाद मीट चिकन आटा दाल चावल और मसाला क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला
10: हर समत मचा है जिसका शोर वो है मैनिंगम सुपर स्टोर मैनिंगम सुपर स्टोर कार्लाइल रोड ब्रैडफोर्ड BD88AX फाउंड ब्रैडफोर्ड 495555 हफ्ते के सातों दिन आपकी खिदमत में पेश पेश मैनिंगम सुपर स्टोर
14: मैनिंगम सुपर स्टोर
15: आपके दिलों में रस खोलने वाली सदाई दिल नवाज
10: सदाबहार मौसीकी के भूले बिसरे साज
15: कम्युनिटी की पूरा सर आवाज
10: हर वक्त आपके संग आपका दम साज
16: ब्रैडफोर्ड एशियन रेडियो मीडियम वेव 1413 AM ब्रैडफोर्ड एशियन रेडियो
1: You're listening to Bradford Asian Radio, 1413 AM and online.
15: زمین کرام آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ ڈیپ کے ذریعے بھی یہ نہیں نشریات آپ تک پہنچتی ہیں. آن لائن بھی آپ ہماری نشریات کو سن سکتے ہیں www.bradfordasianradio.co.uk اور ساتھ ہی ساتھ اپنے موبائل ایپ جو ہے فری آف کاسٹ ہے ہمارا, اپنے فون پہ آپ یہ ایپ ڈاؤن لوڈ کر لیجئے اور آرام سے مزے سے بیٹھ کے جہاں کہیں بھی ہوں نیٹ ہو تو ہماری نشریات سے آپ لطف اندوز ہو سکتے ہیں. ٹھیک ہے, اور سامعین کرام ایک خوبصورت سی نظم جو ہے وہ ہم آپ کے گوش گزار کرتے ہیں. سید کامی شاہ کی لکھی ہوئی نظم ہے, پھول پتے شجر اور حسین لڑکیاں. یہ جتنی بھی لڑکیاں پروگرام سن رہی ہیں نا اس وقت, سمیرہ صاحبہ آپ ہیں, ناہید صاحبہ آپ سن رہی ہیں, اور جتنے بھی ہمارے لسنرس میں خواتین شامل ہیں, بچیاں لڑکیاں شامل ہیں, ان سب کے نام کرتے ہیں. پھول پتے شجر اور حسین لڑکیاں, خوشبوؤں کے نگر کی مکین لڑکیاں. دل کی سنتی نہیں, دل کی کہتی نہیں, بولنے میں مگن دل نشین لڑکیاں. کیا مزے کی بات ہے. اپنی مرضی کی ہاں جو نہیں سن سکیں, بھولتی ہی نہیں وہ نہیں لڑکیاں. اپنی حدت سے اکثر رہیں بے خبر, سرمئی دھوپ میں ریشمی لڑکیاں. بارشوں کی مہک سے مہکنے لگیں, گیلی مٹی سی وہ امبرین لڑکیاں. اپنے ظاہر سے واقف نہ باطن سے ہی, یہ سنہری بدن سندری لڑکیاں. پھول پتے شجر اور ہنسی لڑکیاں, خوشبوؤں کے نگر کی مکی لڑکیاں. دل کی سنتی نہیں, دل کی کہتی نہیں, بولنے میں مگن دل نشین لڑکیاں. اور کیا خوبصورت شعر ہے, بہت گہرا. اپنی مرضی کی ہاں جو نہیں سن سکے, بھولتی ہی نہیں وہ نہیں لڑکیاں. غور کیجیے گا اس شعر پہ, بہت ہی گہرا شعر ہے. بہرحال سید کامی شاہ کی یہ خوبصورت سی نظم تھی لڑکیوں کے حوالے سے. لڑکیاں بہت اچھی لگتی ہیں, ہستی کھیلتی بولتی چنچل شوخ کھلکھلاتی, اور سب سے بڑی بات یہ ہم سمجھتے ہیں کہ جو معصومیت ہوتی ہے نا ان کی, جو وہ واقف نہیں ہوتی اپنے حسن سے, اپنی خوبصورتی سے, جو ظاہری خوبصورتی کی بات ہو رہی ہے, یہ اندر کی تو بات کی بات ہے, تو بہت اچھی لگتی ہیں وہ, کیونکہ اپنے آپ میں مگن ہوتی ہیں, معصومیت ہوتی ہے, سادگی سب سے بڑی بات ہے ہوتی ہے. یہ سادگی بھی ایک حسن ہوتا ہے. سامعین کرام کبھی غور کیجئے گا, جو سادہ لوگ ہوتے ہیں نا وہ زیادہ خوبصورت لگتے ہیں, اس لیے کہ ان کی سادگی ہی ان کی خوبصورتی ہوتی ہے. انہیں نہ میک اپ کی ضرورت ہوتی ہے, نہ انہیں بننے سنورنے کی بہت زیادہ ضرورت ہوتی ہے. ویسے تو اللہ تعالیٰ نے ہر انسان کو بہت خوبصورت بنایا ہے, وہ کیسا بھی ہے, اس کا کیسا بھی رنگ ہے, کس رنگ سے ہے, کس نسل سے ہے, کس وطن سے ہے, ہر انسان اپنی جگہ پہ بہت خوبصورت ہے. مسلمان ہے, سکھ ہے, ہندو ہے, عیسائی ہے, یہ اللہ کی بنائی ہوئی مخلوق ہے. یہ تو یہ کیسے ہو سکتا ہے کہ وہ خوبصورت نہ ہو, جو اللہ نے اپنے ہاتھ سے ایک چیز بنائی ہے, دنیا میں بھیجی ہے. یہ جو انسان ہے دو ٹانگوں پہ چلنے والا مخلوق, تو ہر جو ہے نا انسان بنایا ہوا, لڑکی ہے, لڑکا ہے, جیسے بھی ہیں, وہ خوبصورت ہیں اپنی جگہ, کیونکہ ہر شخص یونیک ہے. وہ جس مٹی سے وہ بنا ہے دوسرے شخص میں ہو سکتا ہے عادات ملتی ہوں, اطوار ملتے ہوں, خیالات کچھ نہ کچھ ملتے ہوں, لیکن ایک جیسا کوئی شخص ہرگز دوسرے جیسا مکمل طور پر 100% نہیں ہو سکتا. یہ بھی دیکھیے اللہ کی بہت بڑی قدرت ہے. اگر غور کیا جائے اسی قدرت کے اوپر تو یہ اس کی بہت بڑی نشانی ہے کہ ہر شخص دوسرے شخص سے مختلف ہے, کہیں نہ کہیں صورت میں, شکل میں, عقل میں, عادات میں, اوصاف میں, قابلیت میں, صلاحیت میں. دیکھ لیجئے آپ, ہر ایک کی اپنی یونیک پرسنالٹی ہے. تو یہ اللہ ہی کر سکتا ہے. وہ گاڈ, وہ جو بھگوان ہے نا اوپر ہمارا, صرف یہ اسی کا خاصہ ہے. اسی وجہ سے وہ اللہ کہلاتا ہے, بھگوان کہلاتا ہے, گاڈ کہلاتا ہے. یہ دنیا اس نے خوبصورت لوگوں کے لیے بنائی ہے, اور یہ دنیا اسی لیے بہت خوبصورت ہے ان لوگوں کی وجہ سے. چلیے اب یہ خوبصورت سا گیت ناہید صاحبہ کے نام کرتے ہیں جو پروگرام کو سن رہی ہے. امید کرتے ہیں کہ آپ اس گیت کو ناہید صاحبہ پسند کریں گی. سنیے گا.

0: Master Jewelers, 93 Hawthorne Grange Road, Bradford 7, 01274-414-760.
1: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
2: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स,
1: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
3: क्या आपकी आवाज़ खूबसूरत है? क्या आप में बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रेडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए। एशियन रेडियो
4: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
5: सदाबहार मौसीकी के भूले बिसरे साज,
4: कम्युनिटी की पूरा सर आवाज,
5: हर वक्त आपके संग आपका दम साज।
6: ब्रेडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रेडफोर्ड एशियन रेडियो।
7: You're listening to Bradford Asian Radio,
8: 1413 AM and online।
9: جی سامعین کرام، آپ سے مخاطب آپ کی میزبان عثمان اشفاق، پروگرام انتخاب کے ہمراہ یہاں موجود ہیں۔ ہم آپ سن رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ، آن لائن اور ڈیب کے ذریعے بھی یہ نشریات پہنچتی ہیں آپ تک، اور ساتھ ہی ساتھ اپنے جو آپ کا موبائل فون ہے اس پہ ہمارے ایپ کے ذریعے آپ فری آف کاسٹ جو ہے ڈاؤن لوڈ کیجئے اور ہماری نشریات سے لطف اندوز ہو جائیے۔ ہمیں فون کیا جناب کس نے، جی ہاں ریحانہ صاحبہ، آپ نے بہت شکریہ، بڑی نوازش، ایک اور حسین لڑکی پروگرام میں شامل ہوئی۔ پروگرام کون ہے؟ اس پہ ہمارے ایپ کے ذریعے آپ فری آف کاسٹ جو ہے ڈاؤن لوڈ کیجئے اور ہماری نشریات سے لطف اندوز ہو جائیے۔ ہمیں فون کیا جناب کس نے، جی ہاں ریحانہ صاحبہ، آپ نے